0: ध्यान करें रेखांड एकार कड़ी 30 मिनट में दिन क्या डो
1: रंग दो दी रंग दो दी रंग दो
2: अस्सलाम वालेकुम रमन मोगे धर्मया समा मिम्मर कुरे बुंगे दितवा कुरमुं रंदोदी मियदग प्रोग्राम इस विशालालमा बतन कोनी अलगुंडा आशित नसीम रंदोदी वी प्रोग्राम का हिमरालो मेननी खुलाफा राष्ट्रुन गे तेरे उमर बुल खत्ताब रदी अल्लाह अन्न गे हया प्रागुले रीति वाहकत प्रोग्राम आय कु कुड़ कुड़ वगत कुले गे तेरे का बतन कोलाना
1: रंदोदी रंदोदी रंदो
2: مسلم می وید کرم می دنی برکات تیر رمضان ماه گه ما دوست رمضان ماه کی آلگون مگه هیت کان افاری کما هنگ و جهون گرسته ما مسره همه همه آلگون مگه آمیل نفس تاهر کرم دی به فرصت وسمه